सिक्किम रंगति थिरिक्लाङ तासो पिर्थिया दाङ फिली मुकैयाङ तदारी आविलाङ डारु आविलाङ उरा नाम फारुवान बाई चिउ चिङ बाई आलाम लेनन।